नयापन, नया उत्साह, नया विचार, नया पाइला र नया सम्भावना सँगै उदाएको नयाँ बिहानीको पहिलो प्रहरमा सामुदायिक रेडियो दिदी बहिनी पनि आजका नियमित प्रस्तुति सँगै उपस्थित भएको छ। हाम्रो रेडियोका हरेक प्रस्तुति मार्फत तपाईँको मन जित्ने प्रयास आज पनि जारी रहनेछ। अब हामी राति 11 बजेसम्म तपाईँकै समसाथमा हुनेछौं।

0: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। संवाद श्रृंखला हेलो सांसद सामुदायिक सूचना नेटवर्क सीआईएन ले उत्पादन तथा प्रसारण गर्दै आएको छ। विशेषत जनतालाई संसद र सांसदप्रति र संसद र सांसदलाई जनताप्रति उत्तरदायी बनाउने उद्देश्यले यो संवाद श्रृंखला हेलो सांसद उत्पादन तथा प्रसारण भइरहेको छ। देशभरमा रहेका विभिन्न सामुदायिक रेडियोहरूले आफू अनुकूल हुने गरी प्रसारण गर्ने गर्छन्। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग सिन्धुलीबाट निर्वाचित सांसद पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेल हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ।
1: नमस्कार।
0: पहिले यहाँको नाम बढ़ी पूर्वाधार विज्ञको रूपमा, सड़क दुर्घटना अथवा संरचना निर्माण पुनर्निर्माणको विज्ञको रूपमा अलि बढ़ी चर्चामा रह्यो। सांसद हुँदै गर्दाखेरि चाहिँ के सोचिराख्नु भएको छ? हिजो आज चाहिँ त्यहीँबाट अगाडि बढ़ौं।
1: अब हिजो चाहिँ यो गर्नु पर्यो, यसरी सुधार गर्नु पर्यो, गर्नुपर्ने चीज हो भनेर चाहिँ सम्बन्धित निकायलाई सुझाव दिइरहन्थे। अब त्यो भेटेरै होस्, लिखितै होस्, अथवा मिडियाको माध्यमबाट होस्, अथवा सामाजिक सञ्जालको माध्यमबाट होस्, अथवा सड़कबाट पनि ती सन्देशहरू अब हामी नागरिकै हित हकको लागि र सुरक्षाको लागि र व्यवस्थापनको लागि ती सुझावहरू दिने ठाउँमा थिए भनेदेखि आज ती सुझावहरू नै कार्यान्वयन गर्ने ठाउँमा चाहिँ पुगेका छौं। त्यही भएर जुन हिसाबले हामीले देशको सुधार, विशेष गरेर मेरो पूर्वाधार क्षेत्र, सार्वजनिक यातायात, सड़क सुरक्षाको विषयहरू अब हामी चाहिँ यसलाई कानूनी तहबाट कसरी यसलाई चाहिँ सुधार गर्ने, प्रक्रियागत स्पष्टता लिएर आउने र नीति नियममा चाहिँ कसरी सुधार गर्ने, कति नीति नयाँ नियम ल्याउनु पर्छ भन्ने कुरामा चाहिँ अहिले हाम्रो बढ़ी जोड छ र त्यसैमा चाहिँ हामी काम गरिरहेको छौं। अब चाहिँ हिजो चाहिँ सुधार गराओ भन्ने ठाउँमा थियो भने अब चाहिँ सुधार गर्ने ठाउँमा छु।
0: हिजो विचार अथवा सुझाव दिँदै गर्दा र आज काम गर्ने ठाउँमा पुग्दै गर्दाखेरि हिजो सुझाव दिनु भन्नु मात्र सजिलो रहेछ कि आज अब काम गर्नुमा सजिलो अप्ठ्यारो रहेछ?
1: सुझाव दिन त निकै सजिलो हो र आज सांसद चुनिरहँदाखेरि पनि मलाई पनि हरेक दिन चाहिँ सुझावहरू आइ नै रहन्छन् र अब सामाजिक सञ्जाल भयो अथवा चाहिँ संचार माध्यमबाट भयो, सड़कबाट भयो, फोन गरेर भयो, मेसेजहरूबाट पनि धेरै सुझावहरू आइरहेका हुन्छन्।
0: अहिलेको सुझावहरू चाहिँ तपाईँलाई चाहिँ के आइरहेका छ?
1: अब मलाई त सबै थरीका सुझाव आउँछन् होइन। अब पूर्वाधार, सार्वजनिक यातायात, सड़क सुरक्षा सम्बन्धी त धेरै नै सुझावहरू आउँछन्। ती बाहेक अब शिक्षा, स्वास्थ्य होइन, अब सुशासनका कुराहरू यी पनि आइरहेका हुन्छन्।
0: त्यो जिल्लाबाट अलि बढ़ी हो कि अथवा देशैभरिबाट?
1: जिल्लाभरिबाट नै आउँछन्, देशभरिबाट पनि आउँछन्, विदेशबाट पनि अझ धेरै आइरहेका छन्।
0: विशेष त निर्वाचनको बेलामा सांसदहरूले कानून बनाउँछु अथवा म नीति नियम निर्माण गर्न जान लागेको हो भन्दाखेरि अर्को प्रतिस्पर्धी सांसदले विकास पुलपुलेसाको कुरा गरिदियो भने नीति निर्माणको पाटो अथवा त्यो कुरा उठाउने सांसद ओझेलमा पर्ने हो कि भन्ने डर हामी देख्छौं अहिलेसम्मको अवस्थामा। तपाईँले चुनावको बेलामा म नीति नियम नै बनाउने हो नै भन्नुभयो कि अथवा फेरि पहिलेको जस्तै विकास निर्माणको कुरा पनि गर्नु पर्यो ताकि त्यो कुरा पनि अहिले सुझावको रूपमा, परामर्शको रूपमा आइरहेका छ?
1: होइन, अब पहिलाका राजनीतिक पार्टीहरू चाहिँ किन आज चाहिँ फेल भयो भन्दाखेरि यो नचाहिने चाहिँ आश्वासन नागरिकलाई दिएर हो होइन। आज पनि अब खास अरूको कुरा त म गर्ने मान्छे पनि होइन, गर्न नि मन लाग्दैन, तै पनि एउटा कुरा चाहिँ के भनिहाल्छु भन्दाखेरि आज हामी चुनाव सकिसकेपछि पनि जो हाम्रै जिल्लाको विपक्षी दलका जो प्रतिस्पर्धी हुनुहुन्थ्यो उहाँहरूले आज पनि सामाजिक सञ्जालमा चाहिँ म सांसद भइरहँदाखेरि यी परियोजनाहरू लिएर आए, अहिलेका चुनिएका सांसद चाहिँ के गरिराखेका छन्, चाहिँ परियोजना चाहिँ जिल्लामा ल्याउन रुचि नै छैन कि भनेर चाहिँ छरपष्ट रूपमा चाहिँ सामाजिक सञ्जालमा लेखेको मलाई अरूले देखाइरहन्छन् होइन। भनेपछि हाम्रो अहिले पनि मानसिकता चाहिँ के छ भन्दाखेरि सांसदले चाहिँ मन्त्रालय मन्त्रालय धाएर परियोजना चाहिँ आफ्नो क्षेत्रमा लग्यो भने चाहिँ भोलिको दिनमा भोट आउँछ, हाम्रो कर्तव्य त्यो रहेछ भन्ने कुरा चाहिँ बढी जनतालाई चाहिँ पहिलाका चाहिँ राजनीतिक पार्टीहरूले बुझाउनु भएको छ, अहिले पनि उहाँहरू त्यसमै हुनुहुन्छ।
0: भनेको अहिले त त्यसो भए तपाईँ सिंहदरबार धाइराख्नु भएको छ कि छैन, यसको विकासको केही गरौँ हजुर?
1: अब सिंहदरबार त मेरो आफ्नै अब कार्यालय पनि त्यही छ, जानु त परिहाल्यो।
0: बजेट कार्यक्रम अथवा पुलपुलेसा अथवा केही सडकको लागि भने
1: छ छ, अब यसमा झुटो बोल्ने कुरो पनि हुँदैन। अब यति धेरै चाहिँ त्यहाँको नागरिकहरूले चाहिँ अब उहाँहरूको एकदमै आवश्यकता पनि छ होइन, फेरि सांसद भएर आफ्नो एउटा प्रतिनिधि चुनाएर पठाइसकेपछि म चाहिँ कानून मात्र लेख्ने हो, म तपाईँहरूलाई भेट्न पनि आउँदिनँ, तपाईँहरूको गुनासो पनि सुन्दिनँ, तपाईँहरूको आवश्यकतामाथि पनि बोल्दिनँ भन्नु भने त्यो पनि एउटा अन्याय हुन्छ। त्यो पनि हामीले गर्न खोजेको चिज होइन होइन। हामीले चाहिँ बुझाउन खोजेको चाहिँ के हो भन्दाखेरि, हामीलाई हजुरहरूले किन जिताउनु भयो भन्दाखेरि, एउटा ल मेकर, एउटा हामीलाई चाहिँ कानून बनाउनको लागि, कानून मार्फत देश बनाउनको लागि चाहिँ हजुरहरूले हामीलाई जिताउनु भएको हो, यो कुरामा चाहिँ प्रष्ट हुनुपर्छ। तर त्यति भन्दै गर्दाखेरि पनि हजुरहरूको आवश्यकतामा त फेरि हामी तर्किने कुरो पनि हुँदैन भनेर चाहिँ उहाँहरूको चाहिँ जुन आवश्यकता छ त्यो अनुसारले जुन परियोजनाहरू चाहिन्छ ती हामीले पनि एउटा कलेक्सन गरेर एउटा डेटाबेस पनि हामीले बनाएका छौँ, र एउटा क्रमबद्ध रूपमा तिनीहरूलाई नै प्राथमिकतामा राखेर सरकारलाई चाहिँ हामीले यो हाल भनेको चाहिँ होइन, यी कुराहरूको चाहिँ आवश्यकता रहेछ भन्ने जानकारी चाहिँ हामीले सरकारका
0: मन्त्रालयहरूमा
1: जानकारी चाहिँ गराएका छौँ।
0: त्यो परोस भनेर हो कि जानकारी अनुसार उनीहरूले त्यो अनुसारको विवेक प्रयोग गरेर हाल्छन् दिन्छन् भन्ने छ तपाईँलाई विश्वास?
1: हामीलाई त अब आवश्यकता अनुसारले पर्नुपर्छ भन्ने हो होइन। अब अहिले 165 चाहिँ हाम्रो निर्वाचन क्षेत्रहरू छन्, त्यहाँ चाहिँ 165 त निर्वाचित प्रत्यक्ष हुनुभएको छ भने 110 चाहिँ अन्य चाहिँ अब यो समानुपातिक प्रणाली अनुसारले निर्वाचित हुनुभएको छ। अब सबैजनालाई चाहिँ नागरिकहरूले पत्याएर पठाउनु भएको छ, अब उहाँहरूको आवश्यकतालाई त परिपूर्ति गर्नको लागि त परियोजना त हामी नै बढी जानकारी हुन्छौ नि। जस्तो अहिले कुनै मन्त्रालयको एकजना मन्त्रीज्यूलाई जति चाहिँ अन्य चाहिँ निर्वाचन क्षेत्रको आवश्यकता अनुसारले जानकारी हुन्छ त्योभन्दा बढी त हामीलाई हुन्छ, त्यो अनुसारले हामीले जानकारी गराउने हो। तर हामीले चाहिँ अब यो प्रेसर दिन भएन, फेरि देशले चाहिँ मैले पहिले पनि भनेको छु, हामीले देशले जस्तै अहिले हाम्रो वाचापत्रमा पनि हामीले भन्यौं नि, हाम्रो चाहिँ जीडीपी अब 45 अर्ब अमेरिकन डलरबाट 5-7 वर्षमा 100 अर्ब अमेरिकन डलर पुर्याउँछौं भनेका छौं होइन। अब पर क्यापिटा इन्कम आज 1450 अमेरिकन डलरबाट 3000 अमेरिकन डलर पुर्याउँछौं 5-7 वर्षमा भनेको छौं। अब त्यो प्राप्तिको लागि त हामीले त परियोजनालाई वर्गीकृत गर्नु पर्यो, कुन कुन परियोजनालाई लगानी गर्ने, कुन कुन सेवा क्षेत्रमा लगानी गर्ने र हाम्रो स्रोत कति हो भन्ने कुरा त फेरि सरकारले हेर्नुपर्ने कुरो हो।
0: यसमा सांसद अरू आगामी वर्षमा पनि आर्थिक वर्षको बेलामा बजेट यो कार्यक्रमको लागि यसरी धाउने क्रम त्यसो भए हट्दैन जस्तो लाग्छ तपाईँले अहिले तत्काल? किनभने सांसद सिंहदरबार हरेक ढोका ढोका चाहर्नुभन्दा त्यो आफै एउटा कुनै प्रक्रियाबाट जाओस् भन्ने अभ्यास सायद तपाईँ त्यसमा अलिक बढी रुचि राख्नुहुन्छ।
1: हो, मैले त पहिलेदेखि भने हाम्रो चाहिँ जुन आर्थिक विकास लक्ष्य छ, जस्तै हामी 7% चाहिँ आर्थिक चाहिँ वृद्धिको लक्ष्य राख्छ, त्यसको लागि चाहिने परियोजना र त्यसको लागि सेवा चाहिने सेवा क्षेत्रमा पो पहिलो लगानी गर्नु पर्यो त, जनताको आधारभूत आवश्यकता पनि आवश्यक गर्नु पुरै गर्नु पर्यो। र हाम्रो आर्थिक विकास लक्ष्य जुन 7% आर्थिक वृद्धि भनेको छ त्यो प्राप्त गर्न हामी कति कुन कुन परियोजना हाम्रो त कति छ त अहिले अभाइलेबल हाम्रो चाहिँ लगानी गर्ने क्षमता, त्यो अनुसारले हामीले परियोजनाहरू छनौट गर्नुपर्छ। जस्तो आगामी वर्षको लागि कुन परियोजना कुन सेवा क्षेत्रमा लगानी गर्ने, दोस्रो वर्षमा कति गर्ने, तेस्रो वर्षमा कति गर्ने, चौथो वर्षमा कसरी गर्ने, पाँचौं वर्षमा त्यो गर्ने हो। त्यो लक्ष्य हामीले प्राप्त गर्यौं भनेदेखि त्यसले चाहिँ हाम्रो चाहिने परियोजना र सेवा क्षेत्र पनि बन्छन्, त्यसले गर्दाखेरि रोजगारी पनि सृजना हुन्छ र उत्पादन बढेपछि हाम्रो आर्थिक स्थिति पनि आर्थिक हिसाबले पनि देश चाहिँ उन्नतितिर जान्छ। अब होइन भने आवश्यकता छैन, तर भोलि भोटकै लागि चाहिँ परियोजनाहरू बनाउनु पर्यो भने होइन, जहाँ चाहिँ तपाईँको त्यो दिनको 100 गाडी गुड्दैन त्यहाँ चाहिँ 4 लेनको सड़क बनाउनमा चाहिँ हामीले लगानी गरेर न हाम्रो लगानीको चाहिँ बाल्लोमा चाहिँ पानी हाले जस्तो भएन, हाम्रो लगानी प्रतिफल दिएन, ती त हामीले पहिलाको थाहा छ। त्यही भएर मैले चाहिँ हाम्रो भौतिक पूर्वाधार मन्त्रीज्यूसँग पनि मैले यो विषयमा उहाँसँग पनि मेरो छलफल भयो, मैले के भने भन्दा अहिले पनि हाम्रो मान्यज्यूहरू हाम्रो सांसदज्यूहरू चाहिँ मन्त्रालय मन्त्रालय धाइरहनु भएको छ, म पनि त्यसमा अछुत त छुइनँ, तर यो कुरा चाहिँ हटाउनु पर्छ। यो चाहिँ एउटा चाहिँ वडाध्यक्षज्यूहरू जस्तो चाहिँ यो बजेट माग्न गएको हिसाबले सांसदले सोच्न थाल्यौं भनेदेखि त यो त परिवर्तन हुँदैन।
0: तपाईँले भने जस्तो यो हटाउनको लागि एउटा कुनै ऐन नियम कानून आउँदैमा हट्ने हो कि अथवा कसैको निर्देशनले मात्रै हट्न सक्ने हो कि के छ स्थिति?
1: एउटा चाहिँ सरकारले जो हाम्रो बजेट प्रक्रियामा हुनुहुन्छ, जुन जुन मन्त्रालय निकायहरू हुनुहुन्छ, उहाँले एउटा के प्रत्याभूति दिनु पर्यो भन्दा कसैलाई पक्षपात हुँदैन र हाम्रो चाहिँ सबैलाई सबैको आवश्यकता चाहिँ परिपूर्ति हुने गरेर व्यवस्थापन हुने गरेर हामी हाम्रो स्रोत अनुसारले चाहिँ हामी परियोजनाहरूको चाहिँ बजेट कार्यक्रममा राख्छौं भने त्यो प्रत्याभूति दिनुभयो भने त मान्छे हिँड्नु पर्दैन। तर एउटा कुरा चाहिँ के हो त भन्दा हामी हाम्रो आफ्नो निर्वाचन क्षेत्रमा चाहिँ सबैजनाले आवश्यकताको एउटा परियोजनाको एउटा डेटाबेस एउटा अध्ययन गरेर एउटा प्रतिवेदन चाहिँ तयार गर्नुपर्छ
0: सांसद हरेक सांसदले
1: पर्छ। त्यो प्रतिवेदन चाहिँ राज्यलाई बुझाउने हो, त्यसपछि चाहिँ राज्यले सो विवेक गरेर चाहिँ सरकारले चाहिँ त्यो बजेट तथा कार्यक्रममा ल्याउँदा चाहिँ त्यो एउटा सिस्टम हुन्छ जस्तो चाहिँ मलाई लाग्छ।
0: अहिलेसम्म जनतालाई किन विश्वास भएन?